Nyame ati menka biara emwa eba wo nchan. Onyame de mwa ebrɛ wo. Tie mi biere edi sinto ato so ene ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre so ye yifre